0: अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सजाय घोषणाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। मन्त्रीपरिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकुसी बाढ़ी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत पुनरुत्थान स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी भएको बताउनु भएको हो।
1: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भटेकुसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने,
0: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिश गर्दा मुलकी देवानी संहिता 2074 दफा 40 एक उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 पछि खण्ड 4 थपेको छ, जस अनुसार मन्त्रीपरिषद सरकारले मृत्यु सजाय घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु सजाय घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य समाप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतक सरह घोषणा गर्ने भने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिश लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्नेछ। प्राधिकरणले दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। त्यसपछि प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
2: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा दुई भिन्न भिन्न विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भई दुई स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ़नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भए ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण संचालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा संचालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा संचालनमा रहेका देशभरका सबै विमानस्थल भन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल संचालनमा ल्याउन सक्नेछन्।
0: कांग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्य केन्द्रीय कार्य समितिमा 2 पदाधिकारी र 1 केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ।

0: वरिष्ठ उपसभापतिमा विष्णु प्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढ़ाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढ़ाएको नभई पार्टीमा रहेका नेताका आकांक्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढ़ाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढ़ाउने र निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय संघर्ष गर्नुभएको र पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन सक्ने समेत बताउनु भएको छ।
1: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाडिएको थियो। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबहरालाई परिवारको जिम्मामा छाडिएको थियो। जबहरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबहरा सक्रिय रहेको पाइएपछि निगरानी बढ़ेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जबहरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनैतिक रूपमा पनि जबहराको अस्वाभाविक सक्रियता बढ़ेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रूपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जबहराले चलखेल गरेको पुष्टि भएको छ। जबहरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जबहरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व,
2: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
1: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनु पर्छ।
5: पशुको दाना पानी,
3: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका पाँच व्यक्तिको घरमा खानतलासी समेत गरेको छ। विभागले जबराका भाइ प्रभु शमशेर, पूर्व न्यायाधीश नवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसिना र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न, दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय गर्न नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र स्वदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपि बाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188(2) 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कारवाही नगर्नु नगराउनु भनिएको छ। त्यस्तै महाधिवेशनपछि पहिलोपटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ। एमाले आज थायी समिति बैठक बोलाएको छ। गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलोपटक थायी समिति बैठक बोलाएको हो। एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्यूरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ। अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटि रहेको छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बाढ़ीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेट माग शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ। त्यस्तै पशु बच्चाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छालासहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एण्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै बढ़दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलेला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सड़क पुल नबन्दा आमा छोदिङमोमा बेच्न ठिक्क करोड़ौंको तरकारी अल्पत्र शीर्षकमा गंगा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै कालीगण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ। 10 दिनदेखि सड़क, विद्युत र इन्टरनेट अवरूद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ। दशैं अघि कालीगण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ। 3 दिन लगातारको वर्षाले कालीगण्डकी करिडोर क्षतविक्षत नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आगमनले भरिभरा हुने पनि खबरमा उल्लेख गरिएको छ।
1: यसैबीच बर्खायाममा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्भारको काम थालिएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ। यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरूमा यति बेला विदेशी पाहुनाको भीड़भाड़ बढ़ेको छ। पाहुनाको अधिक भीड़ बढ़ेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याई नभ्याई भएको छ। दिनमा 6,600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबीसी क्षेत्रमा उक्लिएका छन्। ती बाहेका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमीहमी भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ। त्यस्तै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ, मध्य प्रदेशमा चिनी उद्योगको कम उत्पादन तथा कम चिनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विवानबाट सिफारिश गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्। उद्योगहरूले लामो समयदेखि उखुमा देखिएको रोग, किराको प्रकोप, कम उत्पादन तथा चिनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजु नाथ सुगर मिलका संचालक बैजु बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ, सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट हिजो पनि प्रदेशसभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ़ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढ़ी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोड़िएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा चाडपर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको बेलामा यात्रुको आगमन बढ़न सक्ने, यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाईमा यो पर्न थालेको छ, अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। रूसले क्षेपास्त्र र ड्रोनले किएव सहित युक्रेनका दर्जनौं क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 जना भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ़न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा उहाँले पालिस्तानी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रूसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनिया बारे थप जानकारी उपलब्ध गराउन रूसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
1: आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा 2 विकेटको जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकाडेमी टर्फ 2 ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमानले 160 रनमा अल आउट भएको थियो। नेपालले 161 रनको लक्ष्य पायो तर लक्ष्य कम हुँदा बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ राख्दैन। बढ़ी लक्ष्य पाउँदा विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढ़ी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको सुखद विदाई गरेको छ। ब्युनस आयस स्थित रंगशालामा हिजो बेनिन विरूद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेसीको विदाई गरेको हो। मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए, तर अर्जेन्टिनी फुटबल महासंघले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
0: विपदमा सामूहिक प्रयत्न, महत्व र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब विपदपछिको उद्धारमा सामूहिक प्रयासको कुरा। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिम पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छन्। विपदपछि मुख्य चुनौती बन्ने पुनर्स्थापनामा पनि सामूहिक प्रयत्न कस्तो हुनुपर्छ, हामीले राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्य बहादुर थापासँग कुराकानी गरेका छौं।
2: अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ, सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा, सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।
1: यहाँले जुन भोटेको सीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, 2-3 घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन, र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकारको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
2: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमाण्ड भनेकै एकदमै स्थानीयकरणमा जोड़ दिने, स्थानीयकरणको फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहुन्छ, अहिले हामीसँग यो डिमाण्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ। समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ, पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौँ, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त। त्यस कारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। समुदायलाई सशक्त बनाउने कुराहरू यही आवाज हामीले उठाउँदै आइरहेछौँ। प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ। त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त। त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि। एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ। त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस।
1: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बारीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश, 45 दिन मात्रै राख्ने प्रस्ताव, सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई।
1: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार। कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7255 जनाले मतदान गर्ने।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल संचालनको कार्यविधि बन्दै सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र, कालीगण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
1: युक्रेनमा रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा 21 जनाको मृत्यु। मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान। रूसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारेमा डब्ल्यूएचओद्वारा थप जानकारी माग।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमन ए 2 विकेटले पराजित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कर्नर किक शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौ। यहाँ ओछ्यानमै बसेर एकजना रेडियो कानमा राखेर रा, रेडियो सुनिरहेको देखिन्छ र यसमा नेपाली कांग्रेसको महाधिवेशनको प्रसंगमा त्यहाँ नेताहरूले भनेका कुराहरूलाई पनि जोडेको देखिन्छ र यहाँ यस्तो लेखिएको छ, रेल अघि बढ़िसक्यो रे, रूख छोडेर रे।
0: हस्त प्राविधिक साथी रवि तितारलाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

जानेछ यो समय रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी, हाते मालो गर्द

0: time check is 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइ

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथी

0: उनको नेतृत्वलाई स्वीकार गर्ने र वैवाहिक सम्बन्धमा परमेश्वरको व्यवस्था अनुसार चल्ने कुरा यहाँ सिकाइएको छ।
1: यो त हो दाई, तर पनि यो आधुनिक युगमा अधीनता भन्दा मानिस स्वतन्त्रता चाहन्छन्, र अर्को कुरा यो समयमा सम्बन्धलाई बचाइराख्नु निकै चुनौतीको कुरा पनि छ। के आजको वचनले हामीलाई यो कुराको बारेमा पनि सिकाउँछ?
0: भाइ, तपाईँको जिज्ञासा समसामयिक परिवेशमा सबैको जिज्ञासा हो, त्यसैले आउनुहोस् यी सबै जिज्ञासाहरूलाई मनमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको वचनबाट साँचो वास्तविकतालाई थाहा गरौं।
2: परमेश्वरको वचन अध्ययन एफिसी 5 अध्याय 22 पददेखि 24 पदबाट देखौं। अघिल्लो दिनमा हामीले परमेश्वरको वचन अध्ययन एफिसी 5 17 21 पदबाट देखिरहेका थियौं, अनि हाम्रो विषय थियो चर्चको अनुभव। आज हामी त्यही विषयलाई निरन्तर जारी राख्नेछौं, अनि त्यो भन्दा पहिले सायद एफिसी 5 अध्याय 17 21 पददेखि हेर्दै असल होला। त्यसपछि हामी आफ्नो वचन अध्ययन खण्डतिर आउनेछौं। यहाँ यस प्रकार लेखिएको छ एफिसी 5 अध्याय 17 21 पद, यसै कारण तिमीहरू मूर्ख नहो तर प्रभुको इच्छा के रहेछ सो बुझ्ने हो। दाग मध्येले नमात जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो। आपसमा भजन स्तुति गान आत्मिक गीतहरूद्वारा बात गर, प्रभुका निम्ति आफ्नो हृदयमा गाओ र भजन गर। परमेश्वर र पितालाई हाम्रा प्रभु येशू ख्रीष्टको नाममा सबै कुराहरूका निम्ति सधैँभरि धन्यवाद चढाऊ। परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प। आगे 5 अध्याय 22 पददेखि 24 पदमा भनिएको छ, हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजै आफ्ना पतिको अधीनमा आफू आफूलाई सुम्प, किनकि पति पत्नीका शिर हुन् जसले ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ, अनि उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ। यसकारण जसरी मण्डली ख्रीष्टको अधीनतामा छ, उसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्ना आफ्ना पतिका अधीनमा रहन्। अमित्र, यहाँ उल्लेखित सुम्प शब्दको विषयमा मैले केही अनुसन्धान खोज गरिरहेको छु, र मसँग तपाईँको यानि तपाईँलाई एक किसिमले केही छक्कै पार्ने झस्काउने कुरा छ। पत्नीहरूको सम्बन्धमा सुम्प शब्दलाई अतीतका दिनमा बितेका दिनमा प्राय यसको बारेमा व्याख्या गर्ने तरिकाबाट केही भिन्नै तरिकामा बुझ्न आवश्यक छ। यो भनेको यो होइन पत्नीहरू तिमीहरूका पतिहरूका आज्ञा पालन गर। सुम्प अति नै निर्द शब्द हो, यो प्रिय प्यारो शब्द हो। यसको अर्थ हो प्रभुलाई जस्तै आफ्ना पतिलाई जवाब दिनु, प्रतिक्रिया जनाउनु हो। परम प्रभुलाई जवाब दिने हाम्रो तरिका, प्रतिक्रिया दिने हाम्रो तरिका यो हो, हामी उहाँलाई प्रेम गर्छौ किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। यो कुराको ध्यान दिनुहोस् आफ्ना आफ्ना पतिहरूको। यो अति नै धेरै व्यक्तिगत प्रिय प्यारो सम्बन्ध नै समर्पणको लागि आधार हो। पावल निश्चय नै ख्रिस्टियन विवाहको बारेमा विश्वासीहरूसँग बोलिरहेका छन्। पति र पत्नीहरूको यो सम्बन्धमा पति पहिले शुरू गर्नेवाला यानी ओ अग्रसर हो, अनि शारीरिक रूपमा पहिले अग्रसर शुरू गर्नेवाला हो। प्रेम क्रीडा बनाउने पनि ऊ नै पहिले शुरू गर्नेवाला अग्रसर हो। ऊ नै घरमा परिवारमा पहिले शुरू गर्नेवाला अग्रसर हो। भन्नु नै पर्ने हो भने ऊ नै हरेक कुरामा पहिले शुरू गर्नेवाला अग्रसर हो। अनि यसले निश्चय नै उसलाई घरमा सर्वोच्च सेनापति क्याप्टन हुने अधिकार दिँदैन। पत्नीले पतिलाई विश्वासीले ख्रिस्टलाई जवाब दिए झै प्रतिक्रिया जनाए झै दिनुपर्छ। प्रेम सम्बन्धमा एकजना मानिसले एक दिन मेरो कार्यालयमा यो बिन्ती बनाउँदै आए। उसले भन्यो, प्रचारक, म चाहन्छु कि तपाईँ मेरो पत्नीसँग कुरा गरेको परामर्श दिएको। तिनी अति नै कोल्ड मिजाजकी छिन्, ठण्डा छिन्, रुखा छिन्, एक पत्नीले जस्तै व्यवहार गरिरहेकी छैनन्। वास्तवमा उसले यो कुरा थाहा थिएन कि त्यो निरर्थक शिथिल पार्ने कुरा थियो। उसले वास्तवमा एक पतिको रूपमा असफलताको मान लिइरहेका थिए, स्वीकार गरिरहेका थिए यो भनेर। उसले यो कुरा देखायो कि त्यस किसिमको जवाब वा प्रतिक्रिया खिच्नको निम्ति ऊ कस्तो प्रकारका पति थिएछ। मैले उसलाई सोधे, के तिमीले केही समय पहिले तिनलाई आफ्नो पत्नीलाई भन्यौ कि तिमी तिनलाई अति नै धेरै औधी प्रेम गर्छौ? उसले भन्यो, अह, मैले यो गरिन। तिनी जान्दछन् कि म तिनलाई कति धेरै प्रेम गर्छु। मैले तिनलाई त्यो कुरा भनिराख्नु कुनै आवश्यक छैन। मैले उसलाई भने, मलाई लाग्छ जबसम्म तिमी पहिले भन्दैनौ कि तिमी तिनलाई औधि धेरै प्रेम गर्छौ, प्यार गर्छौ, तिनले तिमीलाई त्यो भन्न पनि आवश्यक छैन। स्त्री जवाब दिनेहरू हुन्, प्रतिक्रिया जनाउनेवालाहरू हुन्। पुरूष मानिस चाहिँ पहिले शुरू गर्नेवाला अग्रसर हो, पहिले अग्रसर हुनेवाला हो। पुरूषले यानी पतिले भन्नुपर्दछ कि म तिमीलाई प्रेम गर्छु, र उनी एक व्यक्ति हो जसले पहिले प्रस्ताव राख्ने काम गर्दछ र गर्नुपर्दछ। अनि स्त्री चाहिँ यो भन्ने हो, हाँ ज्यू, कुनै पुरूषलाई म तिमीलाई प्रेम गर्दछु भन्न स्त्रीलाई लगाइनु हुँदैन जबसम्म उसले त्यो पुरूषले त्यो पहिले भन्दैन कि म तिमीलाई प्रेम गर्दछु। जब कुनै पुरूषले भन्छ कि उसँग ठण्डा कोल्ड पत्नी छ, यो यस कारणले हो किनभने तिनीसँग ठण्डा रुख पति छ, कोल्ड पति छ। ऊ त्यस्तो पति भइरहेका छैन जस्तो कि वास्तवमा ऊ हुनुपर्ने। यो पहिले शुरू गर्नेवाला, अग्रसर हुने वाला बन्ने तिनको काम होइन, यानि पत्नीको काम होइन। तिनको अभिनय भूमिका प्रेमको मधुर समर्पणता हो। पद 23 को पहिलो खण्डमा भनिएको छ, किनकि पति पत्नीका शिर हुन्, जसरी ख्रिस्ट पनि मण्डलीका शिर हुनुहुन्छ। कुन तरिकामा? यो प्रेम सम्बन्ध हो। पति आदेशको निमित्त शिर हुन्। तपाईँ एफिसीको यो खण्डमा देख्नुहुनेछ कि त्यहाँ चार विभिन्न क्षेत्रहरू छन् जुनमा आदेशको निम्ति शिर वा अगुवापन छ। पत्नीहरू आफ्ना आफ्ना पतिहरूका अधीनतामा हुनुपर्छ, पतिहरू ख्रिस्टको अधीनतामा हुनुपर्छ, बाल बच्चाहरू आमा बुबाको अधीनतामा हुनुपर्छ, नोकरहरू मालिकहरूको अधीनतामा हुनुपर्छ। यो मधुर अधीनतामा हुनु हो, स्वैच्छिक रूपमा कुनै व्यक्तिका अधीन हुनु हो जसले तपाईँलाई प्रेम गर्दछ। यो त्यस किसिमको सम्बन्धमा हुनुपर्छ। यदि त्यहाँ त्यसमा कुनै प्रेम छैन भने समर्पणको विचारको कति पनि अर्थ छैन। मैले विवाह परामर्श धेरै नै गरेको छु र म यो भन्न सक्छु कि विवाहहरूमा, म्यारिज लाइफमा दोषको 75% चाहिँ पुरूषपट्टिबाट हुन्छ। मित्र, पुरूषले नै प्रेमको दियोलाई जलाइरहनुपर्छ। सुलेमानको सुन्दर श्रेष्ठ गीतमा दुल्हाले दुल्हीलाई भन्छ, श्रेष्ठ गीत 1:15 पदमा, हे मेरो प्रिय, तिमी असाध्य सुन्दरी छौ। अनि दुल्लीले जवाब दिन्छिन् श्रेष्ठ गीत 2:16 मेरा प्रिय मेरै हुनुहुन्छ र म चाहिँ उहाँकी। हेर्नुहोस् त, पुरूषले पहिले आफ्नो प्रेमको व्यक्त गर्दछ, त्यसपछि स्त्रीले जवाब दिन्छ। म जान्दछु कि कसै कसैले यो भन्ला कि म यो सबैको बारेमा धेरै नै रोमान्टिक र मायावादी छु। अदनको बगैँचामा परमेश्वरले तिनीहरूलाई त्यस तरिकामा बनाउनु भयो। परमेश्वरले रोमान्टिक जोडा आदम र हव्वासँग यो आरम्भ गर्नुभयो। सम्भवत उहाँले त्यो स्त्रीलाई तबसम्म आदमलाई दिनु भएन जबसम्म उसले यो कुराको महसुस गरेन कि उसलाई कुनैको आवश्यक छ। हब्बालाई उसको अर्धङ्गिनीको रूपमा दिनुभयो, पत्नीको रूपमा दिनुभयो। पत्नी पतिको अर्को भाग हो। पुरुष पत्नी बिना आधा मात्र हो, अपुरो छ। परमेश्वरले तिनीहरूलाई एकसाथमा जोड्नुभयो। मित्र, परिवारको सम्बन्धमा पावलका शिक्षा वा निर्देशनहरू यो हो कि ख्रिस्टियन परिवार, ख्रिस्टियन घर, चर्चको र ख्रिस्ट बीच सम्बन्धको ऐना हुनुपर्छ। चर्चसँग ख्रिस्टको सम्बन्ध पति र पत्नी बीचको सम्बन्धबाट अलग छ, अनि त्यसमा ख्रिस्ट चर्चको शिर हुनुहुन्छ र शरीरको उद्धारकर्ता हुनुहुन्छ। पति पत्नीको उद्धारकर्ता होइन, तर समर्पणको क्षेत्रमा पत्नी आफ्ना पति र प्रभु येशु ख्रिस्टको अधीनतामा हुनुपर्छ। यस प्रसंगमा म यो भन्न चाहन्छु कि ऊ सधैँ बदमास दुष्ट पतिको अधीनमा रहनुपर्छ। मित्र, मैले पहिले पनि भनिसकेको छु कि पत्नीको पतिमा अधीनता समर्पणतामा खाली प्रेम सम्बन्धमा हुनुपर्छ। उदाहरणको निम्ति कुनै रक्सी पिउने दुष्ट मानिसको नमुना लिऊ। उसले रक्सी खान्छ, मद्य पिउँछ र आफ्नो पत्नीलाई पिर्छ र सतै रहन्छ। यस्तो मतवाला पतिले आफ्नो पत्नीलाई परमेश्वरको आज्ञाको विरूद्धमा केही काम गर्न उक्साउन सक्छ, अराउन सक्छ। अब उसकी पत्नीले आफ्ना पतिको हुकुमको आदेशको मान्ने या नमान्ने, उसको अधीनताको मान्ने कि नमान्ने, मेरो विचारमा मान्नु पर्दैन। किनभने पतिमा हुने अधिकार परमेश्वरकै हो। जब पति आफैले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर आफ्ना पत्नीलाई खराब काममा लगाउन खोज्छ, तब उससँग एक किसिमले परमेश्वरबाटको अधिकार नरहे जस्तै हो। यस्तो अवस्थामा पत्नीले आफ्ना पतिको सट्टामा परमेश्वरको नियमलाई मान्नुपर्छ। मैले पहिले नै भनिसकेको छु कि पति र पत्नी पतिप्रति पत्नीको अधीनता प्रेम सम्बन्धमा हो। बाबु आमा छोरा छोरी बीचमा, मालिक र कर्मचारीको बीचमा, सरकार र नागरिकको बीचमा उही नियम लागू हुन्छ। अधिकार भएका मानिसहरू बाबु आमा मालिक अधिकृत जोसुकै पनि परमेश्वरको आज्ञा पालन मुनि छन् भने हामी हरेक कुरामा तिनीहरूको अधीनतामा रहनुपर्छ। तर यदि तिनीहरूले हामीलाई परमेश्वरको विरूद्धमा केही काम गर्न कर लगाउँछ, उक्साउँछ, विवश गराउँछ भने त्यो काम गर्न हामीले स्वीकार गर्नु हुँदैन, त्यो काम गर्न हामीले मान्नु हुँदैन। मानिसको भन्दा परमेश्वरको आज्ञा हामीहरूको लागि सबभन्दा धेरै जरूरी छ। मित्र, प्रभु आफ्नो वचन अध्ययनद्वारा लगातार आशिष दियो।
1: दाइ, आजको अध्ययनबाट चाहिँ मैले एउटा महत्वपूर्ण कुरा बुझे। इफिसी 5 अध्यायको 22-24 केवल पत्नीले पतिको अधीनमा रहनुपर्छ भन्ने विषय मात्र होइन रहेछ। यो त ख्रिस्ट र मण्डलीको सम्बन्धलाई नमूनाका रूपमा लिएर वैवाहिक जीवनलाई परमेश्वरको इच्छा अनुसार सञ्चालन गर्ने शिक्षा चाहिँ रहेछ। यो व्यवहारिक शिक्षाले त साँच्चै नै आज हामी धेरैजनालाई फाइदाको कुराहरू अनि एकदमै आशिषमय कुराहरू चाहिँ सिकाएको छ।
0: अवश्य पनि भाइ, पत्नीले पतिको उचित नेतृत्वलाई सम्मान गर्नुपर्छ, तर पतिले पनि आफूलाई ख्रिष्टको नमूना अनुसार जाँच्नुपर्छ। ख्रिष्टले मण्डलीलाई प्रेम गर्नुभयो, त्यसको भलाइ खोज्नुभयो र आफूलाई अर्पण गर्नुभयो। त्यसैले पतिको नेतृत्व पनि प्रेम र त्यागले भरिएको हुनुपर्छ।
1: हजुर, साँच्चै नै दाई, यी कुराहरू सुन्दै गर्दाखेरि चाहिँ मलाई केही प्रश्नहरू गर्न मन लाग्यो। आदरणीय श्रोताहरू, आज हामी सबैले आफ्नो परिवारलाई जाँचौं कि हाम्रो परिवारमा ख्रिष्ट केन्द्रमा हुनुहुन्छ, कि पत्नीले आफ्नो पतिलाई उचित सम्मान र सहयोग दिइरहेकी छिन्, कि पतिले आफ्नो नेतृत्वलाई अधिकार होइन जिम्मेवारीका रूपमा लिइरहेका छन्, के हामी एक अर्कालाई दबाउन खोजिरहेका छौं कि एक अर्काको भलाई खोजिरहेका छौं, र सबैभन्दा महत्वपूर्ण कुरा के हाम्रो वैवाहिक जीवनले ख्रिस्ट र मण्डली बीचको सम्बन्धको सुन्दर साक्षी चाहिँ दिइरहेको छ।
0: हजुर, यी प्रश्नहरूलाई मनमा राख्दै आउनुहोस्। हाम्रो परिवारमा संसारको अहंकार होइन ख्रिष्टको नम्रता र प्रेम देखियोस्। पतिले ख्रिष्टलाई आफ्नो नेतृत्वको नमूना बनाउन्, पत्नीले ख्रिष्टलाई आफ्नो जीवनको प्रभु मानेर वैवाहिक जिम्मेवारी पूरा गरून्, अनि दुवै मिलेर परमेश्वरले स्थापना गर्नुभएको विवाहलाई प्रेम, सम्मान र विश्वासमा बलियो बनाउन्। परमेश्वरले हाम्रा परिवारहरूलाई उहाँको वचन अनुसार जिउने, एक अर्कालाई सम्मान गर्ने र ख्रिष्टको प्रेमलाई संसारमा देखाउने परिवार बनाउन सहायता गर्नुभएको होस् भन्दै आजको लागि हामी यो अध्ययनको यात्रालाई यतिकैमा राख्दैछौ र अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ। तबसम्मको लागि परमेश्वरको प्रेम र अनुग्रह हामी हरेकसँग रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420 9797।

आजको हाम्रो यो एसिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

0: तपाई अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् मुख्य समाचारहरू। देशको आर्थिक तथा राजनीतिक अस्थिरताको कारण बढ्दो भ्रष्टाचार र बेरोजगारीले लाखौं युवाहरू विदेशी बाध्य भएका छन्।

0: just a minute. We will return back.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाइ पक्नुस् त पक्नुस्। के गर्नु भएको
6: देख्नु भएन? औषधी हालेको
5: लौ न। शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: LMB FM 89.6 MHz।

0: இளம்பு பிரேக் டைம்.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको. एम्बुलेन्स एम्बुलेन्स
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
6: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
8: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
9: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ. हुन त
10: हुन्छ.
9: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
10: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
10: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
9: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
0: This is your radio. This is LMFM 89.6 MHz. 89.6.

sound check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदै गण्डकी सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभर विशेष सुरक्षा योजना लागू। पश्चिमी र मनसुनी वायुको प्रभावका आयामै आज 2 प्रदेशमा भारी वर्षाको सम्भावना। साउदीका 2 विमानस्थलमा हुथीको आक्रमण, 3 मृत्यु र विश्वकप लीग 2 तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 हरायो। लम्बो खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको जुगल क्षेत्रको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ जुगल पर्यटन वर्ष 2083 अन्तर्गत वर्षभरि विविध पर्यटन, साहसिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजन हुने भएको छ। जुगल गाउँपालिकाले सार्वजनिक गरिएको कार्यतालिका अनुसार असोज 27 गते उद्घाटन समारोहसँगै पर्यटन वर्षको औपचारिक रूपमा शुभारम्भ हुने भएको छ। खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान 10 बजेदेखि मतदान शुरू हुने भएको हो। महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले नेपाली कांग्रेसको 297 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछ। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ। यसअघि निर्वाचन समितिले बिहान 7 बजेदेखि मतदान शुरू गर्ने कार्यतालिका गरिएको थियो, तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानका समय 3 पछाडि सारिएको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अनुसार मतदान बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म हुनेछ। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदानको केन्द्र व्यवस्था गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरिएको संशोधन निर्वाचन कार्यतालिका अनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्र कबाट मतदान गर्नेछ र खुल्ला मञ्चलाई मतदान केन्द्र ख तोकिएको छ र खुल्ला मञ्चमा रहेको कोशी प्रदेश, तराई, मधेसका समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ र यसै गरी खुल्ला मञ्चमा रहेको

निधिका लागि तराई मधेस हालमा तोकिएको छ। अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री सहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचन हुनेछ र त्यसै गरी निर्वाचित हुनेछ नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ। सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय तथा काम कार्यवाही नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार यस्तो आदेश दिएको हो। लीलबहादुर थापाले गण्डकी प्रदेशका प्रदेश प्रमुखको कार्यालय लगायतलाई विपक्षी बनाई दायर गरिएको उत्प्रेषण समेतको रिटमाथि सुनवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ। अदालतले निवेदनमा उठाएका नेपालको संविधानको धारा 188 दुई बमोजिम 30 दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको विषय संवेदनशीलता र सुविधालाई सन्तुलनलाई दृष्टिगत गर्दै रिटको अन्तिम ठुङ्गो नलागेसम्म दीर्घकालीन महत्वको विषयमा निर्णय काम वा कार्यवाही नगर्न नगराउनु भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीको नाममा आदेश जारी गरेको हो। रिट निवेदनमा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको र त्यस सम्बन्धी जानकारी एमालेका नेताहरूले 2083 भदौ 10 गते गण्डकी प्रदेशका प्रमुखलाई दिएको पत्र समेत पेश गरिएको छ। अदालतले विपक्षहरूलाई आदेश जारी हुन नपर्ने भए त्यसका आधार कारण र प्रमाण सहित 2083 कार्तिक 11 गतेसम्म लिखित जवाब पेश गर्न पनि आदेश दिएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै

0: लागेको छ। यसै गरी गण्डकी लुम्बिनी प्रदेशको केही ठाउँमा तथा बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा चट्याङ सहित मध्यम वर्षा भइरहेको छ र आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेश लगायतका धेरै ठाउँहरूमा भने आंशिक बादल लाग्नेछ। यसै गरी कोशी बागमती गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा चट्याङ सहित मध्यमसम्म र लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेका छन्। हेलम्बु खबरमा अब विदेशको खबर। साउदी अरबका दुई विमानस्थलमा हुथी विद्रोहीले गरिएको आक्रमणमा तीनजनाको ज्यान गएको छ। आक्रमणमा 36 जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानी रियादी स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 1 जनाको मृत्यु र 8 जना घाइते भएका छन्। अबुहा विमानस्थलमा भएको यो आक्रमणमा 2 जनाको मृत्यु र 28 जना घाइते भएको छ। आक्रमणमा मंगलबार र बुधबार भएको हो भन्ने प्राधिकरणले जानकारी दिएको छैन र हुथी विद्रोहीको अनुसार बुधबार प्रवक्ता सारीले रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन प्रहार गरेको पनि बताएका छन्। हेलम्बु खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई हराए 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा भएको हिजोको खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो तर नेपालले त्यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको छ। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन, आसिफ शेख 37, दीप खनालले 34, गुलशन कुमार झाले 30, दिपेन्द्र सिंह ऐरी 19 योगदान दिएको छ। त्यसपछि टस हारेर ब्याटिङको गरेको ओमान एले 39 ओभरमा 5 बलमा सबै विकेट गुमाएर जम्मा 160 रन मात्र बनाउन सकेको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पनि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदै गण्डकी सरकारले दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश। दशैं तिहार छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभर विशेष सुरक्षा योजना लागू। पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज दुई प्रदेशमा भारी वर्षाको सम्भावना। साउदीको दुई विमानस्थलमा हुतीको आक्रमण, 3 जनाको ज्यान गयो र विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बजे उपस्थित हुने नै छौं। यो 3 जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार

0: सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
0: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
0: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
6: Listening to Hillam FM 89.6 MHz.

0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9841007105।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गुरोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
4: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
3: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
4: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
3: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं।

0: विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: minute, just a minute. We will return back.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेस: डिलक्स रूम विथ एसी, हट एण्ड कोल्ड वाटर, एलईडी टीवी, सेमिनार हल, रेस्टुरेन्ट एण्ड बार, फ्री वाईफाई, पार्किंग एरिया, फैमिलियर एण्ड जॉयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्शन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com. Contract 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Sugani Nagar Palika 5, Sindhupur.
5: ओइले के पार ओइ मित्र, यो रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
6: मित्र सास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
7: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
8: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
9: 98-49-29-13-27।
10: बा
11: हजुर बुहारी,
10: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
11: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
12: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-67 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
13: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elimbu FM 89.6 MHz.
1: म घरको कान्छो छोरो, तिमी माइत कि माइली, तर तिमी मेरो घरमा आएपछि तिमीलाई सबैले एकान्छी भन्छन्। म रुखमा चढौला, तिमी घाँस मिलाउली, म मल खनौला, तिमी डोको भरौली, मै मेला जाउला, तिमी खाजा ल्याउली, मेरो मैलो कपडा पूजा साबुनले धौली, म कमाइ ल्याउला, तिमी जतन गरौली, म ढिला आउला, तिमी बाटो हेरौली, एकान्छी जान्छौ र मेरो घरमा, एकान्छी यो जीवन अब तिम्रै भरमा।

0: இளம்பு பிரேக் டைம்.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ्याम 89.6 मेगाहर्ज।

0: खाना नखाएको दुई तिन दिन भइसक्यो।
1: त्यसको नौटङ्की कहिलेसम्म टिक्ला र जाँठालाई मारेपछि सब ठिक हुन्छ।

0: it. Just a minute. We will return back. Return back.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचै गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो? ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
9: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

तिमी लजाउँछ किन माया आउन यता मेरो छेउ उम्ले त दुःखको चिया मजाले पुग्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सिधा तिमी तिम्रो लागि रावणमा बस्छ मेरो काखैमा घुम्न जम्ला राइट कसम तिमी जस्तो रानीसँग खेला छैन फाइट खाएको प्यासीमा आज प्यास मेट लाग्यो तपिएको यो माछाले समुद्रको भेट लाग्यो।

र भगाउने तिम्रो ती जालहरू, मलाई खेर राख्नु मन लाग्ने तिम्रो कालो बालहरू, तिम्रो मुटुको बिचमा मिठो गीत लेखिदिउँला, मेरो गीत नचा तिमीलाई पनि हिट बनाए, तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए, तिम्रो तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नसालो हेराइले बनाइदियो गाइते, यो भएको मलाई त तिमी नै चाहिने, मायाले थिचन करोडको बिचमा तिमी जस्तो अरू खोजी नपाइने, राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जेसुकै होस् न ल, हिरो वाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास हुन्छु लिदिन कोर्समा।

0: Elambu FM 89.6 MHz.
1: Buenas tardes, enjoy with us.

0: இளம்பு பிரேக் டைம்.
1: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
2: देख्नु भएन, औषधी हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
6: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड। एलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु हतियार टच बालेर जाऊ।
10: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हेलम्बु एफएम 89.6 MHz। म्युजिक नेपाल मुभी।

0: हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
1: केडा यो चरीलाई जस्तो सुकै सिसाको गोली आए पनि छोड्नु हुँदैन। तिमीहरूलाई थाहा छैन चरी मर्यो सिसैले मायाले सैले।

खाजा खानी पैसा ल्याउ पाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो।

सुन्दरी राम्री केटी देख्दा आकाश तन्काउन पाइन्थ्यो, सात परेसी साथीभाइसँग यति तन्काउन पाइन्थ्यो। सबैले भन्छन् बिहा गरेपछि बन्धनमा परिन्छ, यस्तो बिन्दास मान्छे बन्धनमा परे त।

आफूलाई सोहनी चाहियो, बस भन्दा बस्दिने, उठ भन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुर्दिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिने, चर्को चर्को थर्काए नि।

0: नै भनेर काम थालेका थिए तर रोकिएछ। किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे। के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back. Return back.
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: अँ है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बस्ने उपायहरू।
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
11: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
9: नेपाल सरकार विज्ञापन बोर्ड
12: एलम्बु FM 89.6 MHz.

0: यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टीको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-051, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य नमस्कार साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट कांग्रेस अधिवेशन स्थगित, भोलि बिहान 7 बजे मात्रै मतदान हुने, भोटेकोशी बाढ़ीको क्षतिको बारेमा प्रतिवेदन, बागमती प्रदेशका मुख्यमन्त्री थापा मगर समक्ष पेश। नेकपा एमाले आगामी मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, स्वीकृत भाड़ा दरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने बारे वायु सेवा कम्पनी र क्यानबीज सहमति। मुस्ताङबाट दशैंमा 13,000 भेडा च्याङ्ग्रो बजारमा पठाइँदै इथियोपियोमीमा सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने अमेरिकाको आशंका। र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको एक स्थान सुधार। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। प्रहरीले काठमाडौँको काँडाघारीबाट गोली प्रहार गरेर 3 जना लुटेरालाई पक्राउ गरिएको छ। गोली चलाएर पक्राउ गरिएका मध्ये लुटेरा समूहका मुख्य नायके 27 वटा मुद्दामा संलग्न रहेको पाएको छ र श्रम श्रृंखलाबद्ध लुटपाटमा संलग्न सिन्धुलीको मरिन गाउँपालिका 5 घर भई कलंकी बस्दै आएका 24 वर्षीय आर्यन माझी डाका चोरी लुटपाट लगायतका 27 वटा मुद्दामा संलग्न रहेको पाएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको हो। विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर इलाका प्रहरी कार्यालय काभ्रे बनेपा र जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका 27 वटा डाका चोरी मुद्दामा माझी पक्राउ गरिएको अनुसन्धानमा देखिएको छ। माझी नेतृत्वको लुटेरा समूह काठमाडौँका विभिन्न ठाउँमा लुटपाट गर्ने, पैदल यात्रीबाट सिक्री लुटपाट गर्ने लगायतका विभिन्न काममा संलग्न रहेको पाएको छ र लुटेर मुख्य नायकी माझीसँगै मकवानपुरका बखैया गाउँपालिका 5 का राकेश थिङ, सोही गाउँपालिका 7 का मनोज कुमार मुक्तान पनि पक्राउ परेका छन्। उनीहरू 3 जनाको समूहले मोटरसाइकल चढ़ेरै सिक्री लगायतका विभिन्न गरगहना लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ। बिहान 10 बजेका लागि तय गरिएको मतदान 3 पटक सारेर दिउँसो 2:30 बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन। केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन। अब आज मतदान शुरू हुन नसकेपछि भोलि बिहानका लागि समय तारिख तोकिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ वक्ता प्रेम बहादुर खड्काको अनुसार भोलि बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको कारण देखाएको छ। रसुवाको भोटेकोशी बाढ़ीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको स्वीकृति एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री किरण थापा मगरलाई बुझाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला कानून तथा सरकारी मन्त्रालयका सचिव महेश भट्टराईले आज सो प्रतिवेदन मुख्यमन्त्री थापा मगरलाई बुझाएको हो। प्रतिवेदनमा बाढ़ीका कारण हालसम्म 1,455 जनाको ज्यान गइसकेको उल्लेख छ। यसै गरी हालसम्म 5,285 जना बेपत्ता छन् भने बेघाइते भएका मध्ये 344 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढ़ीबाट 2,300 वटा निजी आवासमा पूर्ण रूपमा क्षति पुगेको र 269 वटा घरमा आंशिक क्षति पुगेको प्रतिवेदनमा जनाएको छ, जसमा 2,300 भन्दा बढ़ी परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। विस्थापित मध्ये 1,085 जना नागरिकलाई हाल अस्थायी शिविरहरूमा राखिएको प्रतिवेदनमा उल्लेख गरेको छ र यसै गरी बाढ़ीका कारण 102 जना बालबालिकाले आफ्नो बुबा आमा गुमाएको प्रतिवेदनमा उल्लेख गरेको छ र 246 बालबालिका र 179 ज्येष्ठ नागरिक होर्डिङ सेन्टरहरूमा आश्रय लिइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। नेकपा एमाले आगामी मंगिरको पहिलो हप्ता राष्ट्रिय भेला गर्ने तयार गरिएको छ।
पार्टी महासचिव महेश बस्नेतको अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंगिरको पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौँमा गर्ने निर्णय आजको बैठकले गरिएको छ। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधिहरू उपस्थित हुने जनाएको छ। मंगिर 26 गते वडा र पुस 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ। नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला पनि निर्णय गर्ने भएको छ। यसै गरी राष्ट्रपति, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेताको शपथ लिएका छन्। एमाले स्थायी कमिटि बैठकमा वरिष्ठ नेता भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। एमाले केन्द्रीय कमिटिको बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनित गरेको थियो। वरिष्ठ नेता मनोनित भएपछि भण्डारी पहिलो पटक बैठकमा सहभागी भएका हुन्। 8 असोजमा सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरिएको थियो। नजिकितो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढ़ाएको गुनासो आएपछि प्रधानमन्त्री भारेन्द्र शाहको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यामले आन्तरिक वायु सेवा कम्पनीको पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतामा भएको छलफलमा क्यान र आन्तरिक वायु सेवा कम्पनी बीज स्वीकृत भाडा दर भन्दा सस्तोमा समेत टिकट बिक्री वितरण गर्ने तथा उपलब्ध गराउने भाडा बारेमा सम्बन्धित वायु सेवा बिक्री वितरण प्लेटफर्म मार्फत स्पष्ट सूचना प्रकाशित गर्ने सहमति भएको छ। यसै गरी 2072 मंगिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतम भाडा दर निर्धारण गरेको थियो। काठमाडौँदेखि धनगढ़ी हवाई रोडको स्वीकृत अधिकतम भाडा दर 22,180 रूपियाँ रहेको छ। चाडपर्वको बेला यात्रुको चाप बढ़ने भएकाले स्वीकृत दरभन्दा बढ़ी भाडा नलिन र यात्रुलाई उपलब्ध भाडा दरबारे स्पष्ट जानकारी गराउन क्यानले वायु सेवा कम्पनीहरूलाई आग्रह गरिएको छ। यसपटक मुस्ताङबाट विगतमा भन्दा 5,000 कम 13,000 को हराहरीमा भेडा च्याङ्रा बजारमा लगिने भएको छ। बाढ़ी पहिरोको कारण भेडा च्याङ्रा चाडपर्वमा रौनकता घटेको छ। मुख्य खपत हुने बजारसम्म पुग्ने सड़क सञ्जाल अवरूद्ध र हिमाली क्षेत्रमा भारी वर्षासँगै बाक्लो हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएपछि गत वर्षको तुलनामा बिक्री घटेको छ। गत वर्ष मुस्ताङबाट 18,000 भेडा च्याङ्रा बजार लगिएको थियो। यसपटक हालसम्म 10,000 को स्वास्थ्य परीक्षण गरी पठाएको छ। जिल्लाभित्रका रहेका पशु चौपायका पशुपालक कृषकले 5,000 भेडा च्याङ्रा बिक्री गरिसकेको छ। छिमेकी जिल्ला डोल्पाबाट थप 5,000 मुस्ताङ हुँदै बाहिरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख डाक्टर लालमणि अरियालले सुई प्रकृतिका विपत्तिका कारण उत्पन्न भएका भेडा च्याङ्रा समेत गोठबाट बिक्री गर्न समस्या भएपछि बिक्री घटेको छ। जिल्ला बाहिरबाट भेडा च्याङ्रा खरिद गर्न आउने व्यापारी सड़क अवरूद्ध भएका कारण समेत बिक्रीमा असर परेको बताएको छ। सवारी चालक अनुमति पत्र लाइसेन्स

0: कठोर गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको थियो र त्यसै गरी आयोगको अनुसार 2077 मंगिर 25 जापान गई 2080 भदौ 8 गते नेपाल नफर्किएका व्यक्तिलाई समेत लिखी तथा प्रयोगत्मक परीक्षामा सामेल नगराई 2078 कार्तिक 17 गते जेवान वर्गको लाइसेन्स जारी गरिएको पाएको छ। यसै गरी लिखित परीक्षा फेल भएकाहरूको अभिलेख संशोधन गरी 3 जनालाई जेवान र 4 जनालाई जेटू वर्गको लाइसेन्स दिएको थियो र यसै गरी प्रयोगत्मक परीक्षा समेत सामेल भएको झुटो विवरण देखाएर लिखित परीक्षा नै नदिएका 5 जनालाई जेवान वर्गको लाइसेन्स दिएको बताएको छ र यसरी जापानमा रहेका व्यक्ति सहित कुल 13 जनालाई गैर कानूनी रूपमा लाइसेन्स जारी गरी गर्न सरकारी कागजात अनाधिकृत रूपमा सच्याउने किरमेट गर्ने थपघट र हेरफेर गर्ने कार्यमा संलग्न रहेको अख्तियारले ठहर गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गर्दै सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने भन्दै आदिस अबाबा स्थित अमेरिकी दूतावासले इथियोपियामा रहेका आफ्ना नागरिकलाई सतर्कता रहन आग्रह गरिएको छ। दूतावासले स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थाका बारेमा विश्वसनीयता सूचनामा ध्यान दिन आग्रह गरेको छ। बुधबार जारी सूचना सुरक्षा प्रणालीमा दूतावासले अक्टोबरमा इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने रिपोर्टका बारेमा आफू जानकार रहेको बताएको छ। यद्यपि यसो आक्रमणको भइसकेको हो वा थप आक्रमणको सम्भावना रहेको भन्ने बारेमा दूतावासले स्पष्ट पारेको छैन। लम्बो खबरमा अब खेल खबर। खेल खबरमा आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लेको छ। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार आएको छ। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा छ र नेपालमा गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालले फाइनलमा यूएईलाई हराउँदै उपाधि समेत जितेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। काङ्ग्रेस अधिवेशन स्थगित, भोलि बिहान 7 बजे मात्रै मतदान हुने। भोटेकोशी बाढ़ीको क्षतिको बारेमा प्रतिवेदन, बागमतीका मुख्यमन्त्री थापा मगर समक्ष प्रेस। नेकपा एमाले आगामी मंगिरको पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, स्वीकृत भाड़ा दरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने बारे वायु सेवा कम्पनी र क्यान बीज सहमति। साङबाट दशैंमा 13,000 भेडा च्याङ र बजारमा पठाइँदै इथियोपियामा सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने अमेरिकाको आशंक। र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गर्यो। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।

0: लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाममा ख्रीष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रको मत्तीद्वारा लिखित सुसमाचार 23 अध्यायको 1-12 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसरी पाठ गर्नेछौ। तब यीशुले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, शास्त्रीहरू र फरिसीहरू मसाको आसनमा बस्दछन्, यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन् तर त्यस अनुसार गर्दैन। तिनीहरूले गरौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छन् तर तिनीहरू आफै चाहिँ ती उठाउनलाई एक औंलाले पनि छुँदैनन्, तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्, किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था पत्र व्यवस्था पत्री ठूला बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लम्ब्याउँछन्। भोजहरूमा तिनीहरू सम्मानको स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्। बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेको रुचाउँछन्, तर तिमीहरूलाई कसैले गुरु नबनोस्, किनकि तिमीहरूको शिक्षक एउटै हुनुहुन्छ र तिमीहरू चाहिँ सबै दाजुभाइ हो। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूको एउटै पिता हुनुहुन्छ। तिमीहरूलाई कसैले मालिक नभनोस्, किनकि तिमीहरूको एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। आदरणीय श्रोताहरू, यीशु ख्रीष्ट उहाँ आफै शिक्षक र उहाँ आफै मालिक हुनुहुन्छ। उहाँ मात्रै एक गुरु अथवा शिक्षक हुनुहुन्छ र उहाँ मात्रै मालिक हुनुहुन्छ। यहाँनिर यीशुले आफ्नो चेलाहरू र भीड़हरूलाई भन्नुभयो। उहाँका चेलाहरू सधैँ उहाँका वरिपरि रहन्थे र त्यसमा फेरि भीड़हरू पनि यीशु प्रभुको शिक्षा सुन्नका लागि र आश्चर्य कर्महरू हेर्नका लागि सधैँ उहाँको पछि लाग्दथे र उहाँले शिक्षा दिनुहुँदाखेरि चाहिँ ती भीड़हरूलाई र चेलाहरूलाई उहाँले सिकाउनु भएको कुरा के छ भन्दाखेरि, शास्त्रीहरू र फरिसीहरूले भनेको जस्तो गर तर तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि त्यस अनुसार गर्दैनन् तिनीहरूले। यो बडो एकदमै महान र उच्च शिक्षा यीशुले सिकाउँदै गर्नुहुँदाखेरि शास्त्री र फरिसीहरूले भनेको जस्तो चाहिँ गर भनेर यहाँ भनिएको छ र उनीहरूले भनेका कुराहरू चाहिँ व्यवस्थाले भनेका कुराहरू उनीहरूले बोल्दथे। व्यवस्थाले जे भन्छ त्यो कुराहरू उनीहरूले मानिसहरूलाई सिकाउने काम गर्दथे र व्यवस्थामा लेखेका कुराहरू जस्ताका तस्तै उनीहरूले बोल्ने गर्दथे। त्यसै कारणले पनि यीशु प्रभुले भन्नुभयो भीड़लाई चेलाहरूलाई कि उनीहरूले भनेको जस्तो चाहिँ गर। के भन्नुभएको थियो? वचन अनुसार व्यवस्था अनुसार भनेका कुराहरू चाहिँ साँचो हुन्। तर यीशुले तर थपेर भन्नुभयो तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि त्यस अनुसार गर्दैनन् र शास्त्री र फरिसीहरूले आफूले भनेका कुरा अनुसार उनीहरूले नगरेको कुरा यीशुले भन्दै हुनुहुन्छ। गुरुले अथवा सिकाउने व्यक्तिले आफूले नगरेको कुरा गर भनेर सिकाइराखेको कुरा पनि यहाँ देखिन्छ। तर उनीहरूले गर भनेको चाहिँ व्यवस्थाको कुराहरू उनीहरूले सिकाइराखेको थियो र उनीहरूले सिकाएको कुरा भनेका कुराहरू चाहिँ सत्य नै थियो, किनभने व्यवस्थाबाट उनीहरूले भनेका थिए, तर उनीहरूले त्यस अनुसार जिउँदैन थिए भन्ने कुरा स्पष्ट छ। त्यसै कारण यीशुले भन्नुभयो तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनभने तिनीहरूले गलत गर्दैछन्। उनीहरू वचन अनुसार के बोल्दैछन् त्यो बोली अनुसार उनीहरू गर्दैनन्। त्यसैले यीशु ख्रिस्टले उनीहरूलाई होसियारी गराउँदै हुनुहुन्थ्यो। अनि उनीहरूले के गर्दथ्यो भन्ने कुरा यहाँ तल उल्लेख गरिएको छ। शास्त्री र फरिसीहरूले चाहिँ के गरेका रहेछन् भन्दा गरौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छन्। विचार गर्नु होला, यो ठाउँमा सिकाउनेहरूले गरुङ्गो र बोक्नै नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिँदाखेरि के हुन्छ? यो त बडो अन्याय हुन्छ, यो त बडो नमिल्ने कुरा यहाँ हुन्छ। भारी बोक्न सक्नु पर्यो, काँधमा हालिसकेपछि त्यसलाई बोक्न सक्ने पनि हुनु पर्यो, तर बोक्नै नसक्ने भारी लादिएको देखिन्छ। अनि अरूलाई चाहिँ त्यसरी भारी लाद्ने र आफूले चाहिँ उठाउनलाई एक औंलाले पनि छुदैनन् भनेर यहाँ उल्लेख गरिएको छ। यस्ता अवस्थामा शास्त्री र फरिसीहरूलाई प्रभु येशू ख्रिस्टले एकदमै राम्रोसँग अवलोकन गर्नुभएको थियो। उनीहरूको व्यवहार यीशुलाई थाहा थियो र उनीहरूले के गरिरहेका थिए यीशुलाई थाहा थियो, उनीहरूले के सिकाइरहेका थिए यीशुलाई थाहा थियो। त्यसै कारण यीशु प्रभुले होसियारी गराउनुभयो कि मानिसहरूलाई तिनीहरूले जस्तो चाहिँ नगर, किनभने तिनीहरूले यस्तो काम गर्दछन् कि गरुङ्गो र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छन्, आफूले चाहिँ केही पनि गर्दैनन्। यस्तो कुराहरू अगुवाहरूको बारेमा यो कुराहरू प्रकट गरिरहेछ। अनि उनीहरू कस्ता हुन्छन् भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। तिनीहरू त आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन् र यति नराम्रो कुरा यहाँ देखिन सक्छ कि किन देखिन्छ, तिनीहरू आफ्ना सारा काम मानिसलाई देखाउनको लागि नै गर्दछन्। मानिसलाई देखाउँदाखेरि के हुन्छ? मानिसलाई नदेखाउँदा के हुन्छ? मानिसहरूले थाहा नपाइकन गर्दा परमेश्वरलाई थाहा हुन्छ, सामान्य रूपमा हामीले बुझ्दा त्यो पनि हो, तर मानिसहरूले देखुन् भन्ने हिसाबले काम गर्दाखेरि त्यो चाहिँ असल छैन। उनीहरू भोजहरूमा सम्मान स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्। शास्त्री र फरिसीहरूले भनेको जस्तो गर तर तिनीहरूले गरे जस्तो नगर, किनकि त्यस अनुसार गर्दैनन्। आदरणीय श्रोता, उनीहरू मानिसहरूले देखुन् भनेर काम गर्दछन् र भोजहरूमा तिनीहरू सम्मानको स्थान सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्, बजारहरूमा अभिवादन खोज्दछन् र मानिसहरूले गुरु भनेको रुचाउँदछन्, शिक्षक भनेको रुचाउँदछन्। र यस्ता मानिसहरू हुन् शास्त्री र फरिसी। तिमीहरूले यहाँ भन्छ तिमीहरूलाई कसैले गुरुज्यू नभनोस्, किनकि तिमीहरूको शिक्षक एउटै हुनुहुन्छ र तिमीहरू चाहिँ सबै दाजुभाइ हो। र यीशु प्रभुले यो कुरा स्पष्ट पार्नुभयो कि शास्त्री र फरिसीहरू जस्तो नहुन् भनिकन उहाँले सिकाउनुभयो, किनभने उनीहरू आफैलाई गुरु शिक्षक भनेको रुचाउँछन्। मानिसहरूले गुरु भनोस् भनेर उनीहरू रुचाउँदछन् र उनीहरूले आफूलाई सम्मान गरेको अभिवादन गरेको मन पराउँछन्। तर यीशु प्रभुको शिक्षा चाहिँ यही हो, कसैले गुरुजी नभनोस्, किनकि तिमीहरूको शिक्षक एउटै हुनुहुन्छ, त्यो येशु ख्रिस्ट हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, उनीहरू होइनन्। र सबैजना गुरु होइनन्, उनीहरू चाहिँ दाजुभाइहरू हुन्, एक आपसमा दाजुभाइहरू हुन् भनेर येशु प्रभुले सिकाउनु भयो। र अर्को कुरा उहाँले यो पनि भन्नुभयो, तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूको एउटै पिता हुनुहुन्छ। र येशुले परमेश्वर पिताको बारेमा यहाँ भनिराख्नु भएको थियो र परमेश्वर एउटै हुनुहुन्छ, उहाँ सारा विश्वका पिता हुनुहुन्छ, सारा मानव जातिको पिता हुनुहुन्छ, उहाँलाई पिता भन्नुपर्छ, उहाँलाई मात्र सबैले प्रभु पिता भनिकन पुकार गर्नुपर्छ। र मालिक पनि नभनोस् कसैले, तिमी मालिक हो भनेर नभनोस्, किनभने स्वर्गमा मालिक हुनुहुन्छ त्यो मालिक ख्रिस्ट यीशु नै हुनुहुन्छ। यीशु प्रभुले आफूलाई मालिकको रूपमा प्रकट गर्नुभएको छ। यीशु प्रभु आफैलाई परमेश्वर भनिकन प्रकट गर्नुभएको छ। यीशु प्रभु आफैलाई शिक्षक भनेर प्रकट गर्नुभएको छ। उहाँ बाहेक अरू कोही छैन र उहाँलाई नै प्रभु भनिकन स्वीकार गर्नुपर्छ। उहाँलाई नै मालिक भनिकन स्वीकार गर्नुपर्छ। उहाँ नै शिक्षक हुनुहुन्छ भनेर मानिसहरूले आदर गर्नुपर्छ। मानिस कोही पनि स्वर्गको पिता हुन सक्दैन, कोही पनि स्वर्गको मालिक हुनु एकमात्र मालिक हुन सक्दैन। उनीहरूले आफूलाई मालिक भनिराख्नु आवश्यक छैन। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ भनिकन यीशुले भन्नुभयो। र आज एउटा नम्रताको एउटा शिक्षा यीशुले सिकाउनु भएको छ। यीशु मात्र एक परमेश्वर हुनुहुन्छ, मालिक हुनुहुन्छ, उहाँ पिता हुनुहुन्छ, किनभने पिता र उहाँ एकै हो भनेर पनि योहन्नको सुसमाचारमा उल्लेख गरिएको छ भने उहाँ उत्तम शिक्षक पनि हुनुहुन्छ। उहाँलाई मात्र शिक्षक गुरु, उहाँलाई मात्र मालिक, उहाँलाई मात्र प्रभु भनेर पिता भनेर स्वीकार गर्नु पर्दछ। त्यसै कारण यो संसारका मानिसहरूमा सबैभन्दा जो उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ भनिकन यीशु प्रभुले भन्नुभयो। र आज यो संसारमा मानिसहरू जसले आफूलाई उच्च पार्छ र सबैभन्दा उच्च छ त्यो व्यक्तिहरू चाहिँ सेवक हुनेछ भनिकन यीशुले भन्नुभयो। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। सदुसी र फरिसीहरू अथवा शास्त्री र फरिसीहरूले आफूलाई गुरु भन्ने रुचाउने, मालिक भनेको रुचाउने, अभिवादन उनीहरूलाई गरेको रुचाउने, कामहरू सबै मानिसहरूलाई देखाउने हिसाबले गर्ने अनि मानिसहरूबाट प्रशंसा खोज्ने, यस्तो प्रवृत्ति शास्त्री र फरिसीहरूको स्पष्ट रूपमा यीशुले देखाइदिनु भयो। र उहाँले दिनुभएको शिक्षा चाहिँ के हो भने, अब शास्त्री र फरिसीहरूले भनेको जस्तो चाहिँ गर्नु र उनीहरूले गरे जस्तो चाहिँ नगर्नु भनेर यीशु प्रभुले आफ्ना भीड़हरूलाई र चेलाहरूलाई स्पष्ट रूपमा भन्नुभयो। यीशु ख्रिस्ट नै शिक्षक र मालिक हुनुहुन्छ र उहाँ नै प्रभु हुनुहुन्छ, पिता हुनुहुन्छ भनेर पनि स्पष्ट बताइएको छ। मानिसहरूबाट सम्मान आदर खोज्नु, आफैलाई गुरुज्यू भने माग्नु ठिक होइन भन्ने भनेका छन्। त्यसरी नै हरेकले भनेको गरेको जस्तो गर्नुपर्छ र यीशुलाई शिक्षक र मालिक बनाउनुपर्छ। आदरणीय श्रोता, यीशु प्रभुले यो खण्डमा एउटा नम्रताको पाठ सिकाउनु भएको छ र यीशु प्रभुको बारेमा यहाँ प्रकट गर्नुभएको छ आफैले। र यीशु ख्रिस्ट चाहिँ आफ्नो बारेमा आफै शिक्षक हुनुहुन्छ र मालिक हुनुहुन्छ भन्ने कुरा घोषणा भएको छ र उहाँ बाहेक अरू कसैले पनि आफूलाई शिक्षक मालिक भन्नु मिल्दैन भन्ने कुरा पनि उहाँले स्पष्ट पार्नुभएको छ। त्यसैले आज हरेक व्यक्तिले यीशुलाई ख्रिस्ट मालिक अथवा शिक्षक र मालिक हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ र उहाँलाई मात्र गुरु शिक्षक गुरु अथवा शिक्षक मालिक भनेर विश्वास गर्नुपर्छ र उहाँ जसरी मालिक शिक्षक हुनुहुन्छ उहाँलाई विश्वास गर्ने व्यक्तिहरूले उहाँले भन्नुभएका कुराहरूलाई गर्नुपर्छ र उहाँले भन्नुभएको कुरालाई गर्नुपर्छ र उहाँले जे सिकाउनु भएको छ त्यो शिक्षा पालन गर्नुपर्छ। आदरणीय श्रोता, यदि हामीहरूले पनि अरूहरूबाट इज्जत पाउन, आदर पाउन, प्रशंसा पाउन भन्ने हिसाबले हामीले काम गरिरहेका छौं कि, आफूले नगरेको कुरा उनीहरूलाई सिकाइराख्नु भएको छ कि, हामी सबैजना होसियारी हुनुपर्छ। परमेश्वरको राज्यमा हरेक व्यक्तिले हिसाब बुझाउनु पर्छ र यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले आफूले सिकाउन लागेका कुराहरू आफूले गरेर मात्रै सिकाउनु पर्छ, आफूले नगरेको कुराहरू सिकाउनु हुँदैन र मानिसहरूलाई देखाउने हिसाबले काम गर्नु हुँदैन, मानिसहरूबाट प्रशंसा पाउने हिसाबले काम गर्नु हुँदैन, आफूलाई सबैले आदर गरोस् भनेर अभिवादन गरोस् भनेर गुरु होस् भनोस् भनेर आशा गर्नु हुँदैन। बरु आफूलाई नम्र बनाएर आफूलाई यीशु जस्तै नम्र भएर मानिसहरूको बीचमा इमानदारी भएर विश्वासयोग्य भएर उहाँले दिनुभएको सेवा गर्नु उत्तम हुन्छ। आदरणीय श्रोता, यदि यहाँहरूले यसरी नै मानिसहरूबाट प्रशंसा पाउने हिसाबले काम गरिराख्नु भएको छ भने त्यो सही छैन भन्ने कुरा यो पाठले सिकाउँछ र हरेक व्यक्तिले आफूलाई नम्र बनाओस्। किनभने जो व्यक्ति नम्र हुन्छ उसलाई परमेश्वरले उचाल्नुहुन्छ, तर घमण्डीहरूलाई उहाँले खसाल्नुहुन्छ, घमण्डीहरू पतन हुन्छन्। र सदुकिया शास्त्री र फरिसीहरूले आफूलाई उच्च स्थानमा राखेका थिए, जुन कुरो उनीहरूले गल्ती गरेका थिए र यीशु प्रभुले उनीहरूको गल्ती देखाइदिनु भएको छ र आज पनि हामीहरूले गरेका कति गल्तीहरू प्रभुले देखाउनुहुन्छ र त्यो गल्तीहरू प्रभुले देखाउनु भएको छ भने हामी नम्र भएर उहाँलाई मात्र शिक्षक र मालिक हुनुहुन्छ भनेर विश्वास गर्ने आफू चाहिँ एउटा नोकरको रूपमा दासको रूपमा आफूलाई सेवा गर्ने एउटा नम्र दासको रूपमा आफूलाई प्रकट गर्नुपर्छ र इमानदारी साथ सेवा गर्नुपर्छ अनि परमेश्वरले उच्च ठाउँमा ल्याउनुहुन्छ। आदरणीय श्रोता, आजको प्रवचन सेवा यहीँनिर राख्न चाहन्छु। यहाँहरूले सुनिराख्नु भएको प्रवचन सेवा अनुसार आफैलाई नम्र बनाउनुहोस् र यीशु ख्रिस्टलाई प्रभु र मालिक शिक्षक भनिकन विश्वास गर्नुहोस् र परमेश्वरबाट आशीर्वाद पाउनुहोस् र उद्धार र मुक्ति पाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि आउने नै छु र त्यही दिनजेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त।

Elimbu FM 89.6 MHz.

आज मलाई सहयोग गर्नु है, माइ च्याङ्ला उडाएर।

0: हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा, संवैधानिक व्यक्ति राजनीतिमा आउँदा गलत नजिर बस्ने विश्लेषण।
1: राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो हो, पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा।
0: बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने बागमती प्रदेश सरकारको निर्णय। मतपत्र छाप्न ढिलाइ भएपछि कांग्रेस नेतृत्व चयन एक दिन पछि सर्यो, भोलि बिहानदेखि मतदान हुने।
2: भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
0: श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। वीरगंज स्थित आवासीय चिकित्सकहरूलाई तत्काल अस्पताल आवासबाट ननिकाल्ने। आज राति पनि अधिकांश जिल्लामा पानी पर्ने।
3: रातिको मौसमको कुरा गर्नुपर्दाखेरि राति कोशी बागमती प्रदेश त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघगर्जन चट्याङ हावाहुरी सहित पानी पर्ने सम्भावना देखिएको छ।
0: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवा भोटेकोशीको बाढ़ीले मानव पशुपन्छी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस पाएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माढ़ी, खोर्ल्यो

0: देवस्थलहरू, हिमाल पहाड़का पखेरामा अंकित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
1: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोसी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छोट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
2: सबै वडाका अधिवेशनहरू मंसिर 27 गर्ने, सबै पालिका अधिवेशनहरू 4 गते गर्ने र मंसिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढंगले यो डिजिटल वार शुरू गरेर जुन खालको चाहिँ नि जनतामा महँगी भत्ता र अनियमितता बढ़ाएको छ, त्यसको विरूद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन ढंगले हामी भूमिका खेल्छ त्यो कुरामा केन्द्रित हुने गरेर अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरोकारको क्षेत्रमा बढ़ी केन्द्रित भएर फट्ने भनेर निर्णय गरेका छौं।
1: यसैबीच बैठकमा 4 एजेण्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटी बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
3: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता चाहिँ कुदाउने कुरो हो। राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन। किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्ड म्यान बनाएर राखेर होइन कि ओली विद्यालयले चाहिँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याङ्कको संकटलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो चाहिँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुने कुरो हो। त्यसकारण मलाई लाग्छ यसका दुईटा पाटा भए, एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन थियो। अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा
1: कंग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
4: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौं, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट शुरू गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धाएँ, डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनुभएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका। भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
1: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कुशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउने निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
5: त्यस्तो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउनु चाहे जेसुकै मिस्टेक भयो। हजुरहरू त डक्टर हुनुहुन्छ होइन, तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी चाहिँ छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस। पछि यो चाहिँ कुनै पनि लजिक कुनै पनि ऱ्यासनल त्यहाँनिर चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छैन।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधार पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ। कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ। हवाई भाडादरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो। गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ। अन्य प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो। नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो। त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो। त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ़न सकेको छैन। गत जून 24 भने नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ।
0: सन्तोषी रावल बाढ़ीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
6: घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो भने हामी बस्ने हो।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
12: देवीघाट बजारमा रामजी प्रसाद गजुरेलको घर बाहिरबाट आँखाले हेर्दा दुरूस्त देखिन्छ। लेदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त?
6: देख्न चाहिँ घर खडा, पिल्लर पनि खडा छ, बिम पनि भाँचिया छैन, अरू कोठाहरूको फुटायो, सरसामान लयो, सुन चाँदी ताम्बु पित्तल धेरै लयो, बास बहनु गएको छैन। कोठाहरू फुटेको छ, त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ, ढुङ्गा माटो सारा त्यहीँ छ, हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई चाहिँ। घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो। प्रशासनले आएर हेरेर, नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर बसेका छौँ हामी।
12: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बाढ़ीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल। अचेल मौसम फेरबदल भइरहेको छ। यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्।
13: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जस्तो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है। अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँच्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँच्योहरू गर्ने अनि हाँच्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुन सक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
12: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की। नेपालबाट मनसून बाहिरिने क्रममा छ। यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
14: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदको भूमिका।
15: अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तर उन्नति गर्ने र बाह्रैमास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
14: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ महाजी।
15: धन्यवाद लीलजी।
19: के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ गर्दै हुनु।
15: मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेको थिएँ, कुलो पैनी बाटा घाटा होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्का सर भन्ने हुनुहुन्छ, खड्का थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँच थर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
19: त्यसो भए तपाईँले पुल बनाउँछु बाटो घाटो बनाउँछु भनेर भन्नुभयो,
15: मैले एउटा पनि आश्वासन दिनु परेन।
19: तपाईँले नदिया कि जनताले
15: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्ने ठाउँमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
19: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
15: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने, जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँच थर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने, डेरी व्यवसायलाई अलिकति चाहिँ नि प्रोत्साहित गर्ने, यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन, आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएका, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ नि होइन, हामी जुन जहाँ हाम्रा पाँच सय दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका, त्यही लेभलबाट, त्यही चाहिँ नि आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यापत समस्याहरू छ। त्यसैले कृषिलाई चाहिँ अलि बढी नै प्रोत्साहित गर्नुपर्छ।
19: जस्तो पाँच थर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ, डेरी व्यवसाय, तेस्रो
15: नगदेवालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन
19: के छ। पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
15: डिमाण्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँच जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
19: तीन पटक
15: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरूमध्ये एउटा हो।
19: तपाईँलाई एउटा सांसद रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मानिस?
15: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रश्न रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने.
19: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ, गरिराखेको छ भने यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ.
15: पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ. इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथिभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ. भन्नाले पनि अब मुख्यत पाथिभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल दिएको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो. पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नै तीन सिमाना भनेको छ. तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना हुन्छ. त्यो मेरो गाउँमा पर्दछ.
19: नब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै
15: भन्नुभयो. साधुटार पनि एउटा चाहिँ अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमालयले माछा पुछ्री छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ. त्यो त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ. सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचरको सिमाना पर्छ. त्यो पहिलेको एउटा व्यापारिक नाका थियो. जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो. त्यो समयको व्यापारिक केन्द्र थियो. त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौं भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ.
0: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान छ बजेको साझा खबरपछि साढे छ बजेमा तपाईँले सुन्न सक्नुहुनेछ. केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ. नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ.
20: अहिले बेलुकीको आठ बजेको छ.

0: सुखै के गरनु जीवन
1: with YouTube Music Premium. Listen as

0: Lachaya. Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।